کنے آئے اس کا یارہ کہتے تیرہ ہی تیرہ دو مہینے بعد پتا لگا کیوں نوں نوں بچہ ہونے والا سی ستواں مہینہ سی دو مہینے بعد جوڑا پیدا ہوا ہکو ستواں کمرے جو بھی سی متھا ٹیکن لگے تو ایک ہی سی نا وہ انہیں یارہ گنے تو بابا ہی کہتے تیرہ ہی تیرہ یہ تیرہ ہے ہکو ستواں ہردے نوں کنجی مل جاندی ہے انتری آم تر चौथी कुंजी पहली रसना नू सत दी नेत्रा नू नजर दी तीसरी हथा नू मेर दी हिरदे नू अंतरयामता दी ते पैरां नू पवित्रता दी आखो सतनाम कहंदे हो ना फलाने महापुरुष साडे घर आ जाण चरण पा देण पैर पा देण पवित्र हो जाएगा पवित्रता कुंजी मिली हुई है।